असुजर जदिन बुझे मुखनाका राधिका नेब्रमणी खोराङ्ग अभिनय पाइका तिनी हर्नी कोकब्लक बन्ध आकाश पनि अगर्दला अभिनय पाइका तिनी हर्नी कोकब्लक बन्ध जतन हर्काहाम।